0: بسم الله الرحمن الرحيم أصبحنا وأصبح الملك لله والحمد لله لا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير اللهم إني أسألك خير هذا اليوم وفتحه ونصره ونوره وبركته وهداه وأعوذ بك من شر ما في هذا اليوم وشر ما بعده ما ني ألمين هندونو جواغوتا بدل كفيمو هندونو جواغوتو غاوس إميها تكتيج ملكو وريكن لبي وريكن وني الله আল্লাহক হামদু হুরি আল্লাহু ফিয়াওয়া ইহিন ইলাহাকুনওয়ে একলাঙ্গে একলাঙ্গে বাভেরিয়াকুনওয়া ইক্কাউওয়ান্তারাসকলাঙ্গে এমমেহা তাকেতিগে মিলকুয়েরিকমা হামদু সানাওয়ানি একলাঙ্গিয়া একলাঙ্গে হুরিহা কামিকগে মচ্চা কুলাদুমওয়ান্তাওয়ে বডিকেমওয়ে হাদদাওয়া বডুকুরে বিরাসকলাকো می دعا ہوگے ہیو کمن یدی ابرس کلاں گے حضرت گا می اڑا دنوامو ادی می دعا ہوگے فتح یا نصر نورا برکاتا ہدایت وس یدی می اڑا دنوامو می دعا ہوگے نو باکمنا می دعا ہوگے فہم ان دوستکو گے نو باکمن می اڑا یا رکھا تیری کن دیوون یدی ابرس کلاں گے حضرت گا دنوامو
1: दुनिया के हतरु बितु
2: राजे के उतुरा देखुनु
1: खबरा मालूमात
2: हुट मेन्ने थी सविस कडीरु
1: दिवहि राज्य के आडु
2: एंहा सतरस्ते का सालिस नुए किलोहर्ट्ज मीडियम वेव अध्यनुए मेगाहर्ट्ज एफएम बैंड
3: ಕುಡಕುಜ್ಜಕ ದೇರಗುತೆ ವಾಕ ಎವ್ವಿಸ್ ಮಿಯಕು ನೇದೇನೆ ಕಬೂಲ್ ಕುರನ್ ದತಿ ನಮವೆಸ್ ಕುಜ್ಜಾಗೆ ಮೆ ಗಾತು ಗವಾ ಮೀಹುಂಗೆ ಫರಾತುಂ ವೆಸ್ ಹೀವೆಸ್ ನುಕುರ ಕಾಲ ಅನಿಯಾಯ ಲಿಬಿದಾನೆ ಜಿನ್ಸಿ ಗೊತುಂ ಕುರ ಗೋಣಾತ ಜಿಸ್ಮಾನಿ ಅನಿಯಾತ ನಫ್ಸಾನಿ ಗೆಲ್ಲುಂತ ಅದಿ ಇಹು ಮಾಲೂಮುಗ ಸೌಬುಂದಿಬೆ ಗೆಲ್ಲುಂತ ಮದೆನ್ ನೋ ಮಿಫದ ಅಮಲ್ತಕುಂ ಕುಡಕುದಿನ ರಕ್ಕಾತಿರಿ ಕುರುಮ ಅಳಂಜೆ ಫಿಯವಳುತ ದಿನಗಣೆ ಮಿಕಮ ದೆಕೊಳ ಹರಕ್ಯಾತಿರಿ ವಮ ಎಹಿ ಹೋ ದೆವ್ವುಮ ಸಾದ ಬಾರೆ ಗುಳುವ
4: ಗಡಿಂಗ್ ಹೆಂದನು ಹಾಗಡಿ ಫಸ್ಟ್ ಮಿನಿಟ್ ಮೀ ದಿವೆ ರಾಜ್ಯ ಕೇಳು